0: लो याद सुनाओ लो गीत बॉलीवुड गोल्डन हिट्स कीप्स एफएम 98.3 मेगाहर्ट्ज़ मा
1: दिल दीवाना बिन सजना के
0: आइतबार र मंगलबार दिवसो 4 बजे सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईं की रेडियो कीप्स एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
0: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
0: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888
8: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
9: अब धन्ना नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नु होला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँ देखि
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
4: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
5: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम
6: भन्ज्याङ चौतारी
5: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: This is
1: Tips 98.3 FM, your companion.
2: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा।
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा।
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा।
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
4: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
6: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
7: अब धन ना नमान्नुस्। नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे तिम्रो जवानीमा मस्त
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Engineer Shab, ghar banauna khojdai chu. Kun eta ramro hola?
8: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
7: किन एएसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
9: बाबु पानीको बिल तिरिदे ल
10: ल तिरिदे
11: बाबु बत्तीको बिल तिरिदे आज
10: ल ल तिरिदे
9: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
10: ल त्यो पनि तिरिदे
9: तर सबै कुरा यति छिटै कसरी तिरिस
10: किनकि मसँग हाम्रो पात्र छ
11: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
10: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा

0: सुरक्षा।
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-12-35-888।
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
0: म्युजिक मजा, म्युजिक मजा
6: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।
7: तपाईं सुन्दै हुनुहुन्छ
6: के
7: ई
6: ई
7: पी
8: एस Kips 98.3 FM, your companion.
9: Kips FM 98.3 MHz ko prastuti, morning, daytime, hits.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा हेलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: पुरै एक घंटा तीनवटा मुभीज का सुपरहिट गीतहरू
4: 3 in 1
1: एभ्री स्याटरडे 9 एएम एन्ड थर्सडे 6 पीएम

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: किप्स यू कूल

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
2: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
1: किन ए एसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तै रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिक धादिङ। फोन 01-591-35-96-98-92-35-44।
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग।
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
5: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
4: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
4: फोन नम्बर 4910511, 4910511, 98511-70939, 98511-70939.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising, affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
9: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
11: केही नौलो,
12: रोचक
11: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
12: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।
13: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम
14: भञ्जन चौतारी
13: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
15: फुलको डाली डालीमा तिम्रो रूपको लाली।
16: नेपाली चलचित्रका सदाबहार गीतहरू,
17: मेरो निन्द्राको तिर्खा रात रदिनको किन छोडेको।
16: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: Talk gibt es 98.3 FM. Bing, bing, bing, dum, dum,
1: Mix Max at 98.3.

0: गीत संगीत
1: मायालु तिमी सँगै सँगै हिँड्न मन लाग्छ
2: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
0: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
4: नेपाली पप फ्ल्याशब्याक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाई सुन्दै हुनुहुन्छ Kips 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो Kips FM 98.3
3: सुजल अप्पा अनि गनि नमस्कार Kips 98.3 FM
4: यो हो Kips 98.3 FM तपाई सँगको सहयात्रा
5: Mix Max at 90

0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: 01-42-3588 98-12-35-888।
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio, naya generation ko.

0: नेपाल भाषा या न्याय पुसेचौं मेता
1: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
6: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
8: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: नया नया सजाउ है संसार सुख दुख बाटो है मेरे
3: कीप्स अनप्लग्ड
12: फुल है न काडा
3: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dil choera ma
2: Nepali super hits
0: only on Kips FM 98.3.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
6: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुस्।
5: किन एएसी लाइट ब्रिक नै?
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तो रहेछ।
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ। फोन 01-591-3596, 98-012-3544.

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: History of Rock.
6: Here I am. Rock you like a hurricane.
7: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
8: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
9: म्युजिक मजा म्युजिक
8: प्रत्येक मंगलवार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।
10: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 megahertz. Never miss out.

0: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 35 444
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
2: Keeps FM 98.3 presents Pop Hour.
13: मुझे कैसे पता न चला कि तू मैनू प्यार
2: Every Friday 12 p.m.

0: KHPG FM.
1: Are you ready for the big O? This is Inbox.

0: यो हो किप्स 98.3 एफएम तपाई सँगको सहयात्रा
1: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Hits FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
4: के भयो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुहोस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit

0: that follow button today.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: सुनौलो याद सुनौलो गीत बलिउड गोल्डन हिट्स किप्स एफएम 98.3 मेगाहर्जमा आइतबार र मंगलबार दिउँसो 4 बजे सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादू तपाईँकै रेडियो किप्स एफएममा
4: This is Kips 98.3 FM, your companion.
5: Are you ready for the big O?
6: This is In Box.

हछरा हछरा गंगा किनारे।

0: life-changing quotes. आफ्ना सपनाहरूलाई पछ्याउन बन्द नगर्नुहोस्, किनकि सपना साँच्चै साँचो हुन सक्छ। यो भनाइ हो सचिन तेन्दुलकरको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मजा, म्युजिक मजा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888।
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
13: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 11 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
3: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888
9: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Kips FM, 98.3 MHz. Your companion. Just tune in.
1: Sunau lo yaad, sunau lo geet. Bollywood Golden Hits. Kips FM 98.3 MHz ma. आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईं के रेडियो किप्स एफएम मा.
2: नेपाली पॉप फ्लैशबैक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511
6: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98012-35-444
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक

Life-changing quotes. चिन्ता भनेको समयको पूर्ण बर्बादी हो। यसले केही पनि परिवर्तन गर्दैन, यसले तपाईँको आनन्द लुट्छ र केही नगर्न दिई तपाईँलाई व्यस्त राख्दछ।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: Expresscu saata oba Nepal bari chaudha hazar bhanda badi hotspots haruma free internet ko maja linuhos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my world link and always stay connected wherever you are.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
8: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: किप्स यू कूल किप्स यू अलाइभ
4: किप्स यू एन्टरटेन्ड KIPS 98.3 FM, your companion, your companion, your companion.
5: Chemical X.
4: On KIPS 98.3.
6: Pop at 98.3.
5: Chemical X.
4: Enjoy.
5: X.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: 하셔야 대야의 붓이 좋습니다.
1: 수태야 6:30-7:00 तक. Station KIPS FM 98.3 MHz.
2: नमस्कार अनि हार्दिक स्वागत छ. तपाई सुन्दै हुनुहुन्छ KIPS 98.3 FM.
3: हजुर नमस्ते अनि स्वागत छ. यो KIPS FM 98.3.
4: सुजल अप्पा अनि गिन नमस्कार KIPS 98.3 FM.
5: यो हो KIPS 98.3 FM. तपाई सँगको सहयात्रा.
6: On KIPS 98.3.
7: Pop at 98.3.
8: Chemical X.
9: Enjoy.
8: X.

0: Keeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: Pure ek ghanta tinota movies ka superhit geet haru.
2: 3 in 1.
3: Every Saturday 9 a.m. and Thursday 6 p.m.
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
5: भन्ज्याङ चौतारी
4: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
7: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
9: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
8: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511
11: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: What's the secret to success?
15: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
15: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
16: राजा मतिवा मतिनायवा ने पूछे चंगुटु के
17: नेपाल भाषा या न्याही पूछे चौमेता
18: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: It's 98.3 FM, your companion.
19: Chemical X.
20: On Kids 98.3.
2: Bomb at 98.3.
19: Chemical X.
20: Enjoy. X.

0: Life Changing Coach. डरपोक आफ्नो मृत्यु अगावै धेरै पटक मर्छ, तर बहादुरले मृत्युको स्वाद केवल एक पटक चाख्छ। यो भनाई हो विलियम शेक्सपियरको।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
2: केही नौलो
3: रोचक
2: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
3: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: यु क्यान डान्स,
8: यु क्यान सिङ, ऑल यु गॉट टू डू इज
9: जस्ट ट्यून इन
10: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
11: Amilai sunnuhos www.kipsfm.com marfat. Just tune in, radio naya generation ko.
12: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
13: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
12: on KIPS 98.3.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 1 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
1: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samka lok

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-35-96-98-12-35-444
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: बाबु पानीको बिल तिरिदे ल
8: ल तिरिदे
9: बाबु बत्तीको बिल तिरिदे आज
8: ल ल तिरिदे
7: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
8: ल त्यो पनि तिरिदे
7: तर सबै कुरा यति छिटो कसरी तिरिस
8: किनकि मसँग हाम्रो पात्र छ
9: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
8: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511 4910511 98511709 98511709
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
3: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: यू कैन डांस,
6: यू कैन सिंग, ऑल यू गॉट टू डू इज
7: जस्ट ट्यून इन
6: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: राजा मतिवा मती नएवा ने पूछे चंगुटु खेले
3: नेपाल भाषा या न्याही पुसे चौमेता
4: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
5: किप्स 98.3 एफएम योर कंपैनियन
6: Kips 98.3 FM.

0: life-changing quotes. कसैलाई हराउनु सजिलो हुन्छ तर कसैलाई जित्नु त्यो धेरै गाह्रो हुन्छ। यो भनाई हो एपीजे अब्दुल कलाम को।
1: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
2: नेपाली सुपरहिट्स।

0: every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara de phoera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: Raja Matiwa Matina Ewa Ni Pushi Changutu Kheli
4: Nepal Bhashaya Nyai Pushi Changmeta
5: Sutheya 6:30 to 7 taka Station Kips FM 98.3 MHz
6: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
8: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in Radio Naya Generation Co.
0: अब बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्यूबुलर बैटरी हरू सुपथ मूल्य मा तपाईं का पुराना इन्वर्टर बैटरी हरू को एक्सचेंज सुविधा तपाईं का पुराना इन्वर्टर बैटरी हरू ल्याउनु होस र नया ट्यूबुलर बैटरी हरू लग्नु होस साथै तपाईं को इन्वर्टर यूपीएस हरू मर्मत समार का लागि सम्झनु होला
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
13: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
14: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
15: 01-42-35-888
16: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
17: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्ड लिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्ड लिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: You can dance,
5: you can sing, all you gotta do is
6: just tune in
5: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

life-changing quotes. जीवनको लम्बाइ होइन गहिराई महत्व राख्दछ, यो भनाई हो राल्फ वाल्डो एमर्सनको।

नमस्कार साथीहरू, कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सन्चै हुनुहुन्छ होला। कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म युक्ता यहाँहरूलाई स्वागत गर्दछु। ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल यस्तो कार्यक्रम हो जसमा यहाँले सुन्न सक्नुहुन्छ सौन्दर्य, स्वास्थ्य वा जीवन शैली सम्बन्धी केही टिप्सहरू वा यही टपिक सम्बन्धी केही जानकारी। टिप्स एफएमलाई यहाँले संसारको कुनै पनि कुनाबाट सुन्न सक्नुहुन्छ। हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रोबाट पनि। म हुँ यहाँकै होस्ट आरजे युक्ता। सौन्दर्य, स्वास्थ्य वा जीवनशैली सम्बन्धी केही जानकारी दिनुको साथ साथै म यहाँहरूलाई यस कार्यक्रममा रमाइलो रमाइलो गीत पनि सुनाउने गर्दछु। अबको एक घण्टासम्म मलाई साथ दिनुहोला र म पनि

यहाँहरूलाई विभिन्न जानकारी र गीतहरूसँग इन्टरटेन गर्नेछु। अलराइट, आजको यस कार्यक्रममा म यहाँहरूलाई भन्नेछु मर्निङ वाकका केही फाइदाहरू। साथीहरू, मर्निङ वाकबाट दिन शुरू गर्न यहाँहरूको शारीरिक र मानसिक स्वास्थ्यको लागि राम्रो हुन्छ। एउटा वाकिङ सुज लिनुहोस् र सधैँ बिहान मर्निङ वाकको लागि निस्कनुहोला। मर्निङ वाकको के फाइदाहरू छन् त यो म कार्यक्रममा भन्ने नै छु। अहिलेको लागि भने हामी सुन्नेछौँ एउटा गीत। ओके, सो गीत अब हामी सुन्नेछौँ मेरी आशिकी अब तुम ही हो। यो गीत चाहिँ आशिकी 2 बाट रहेको छ। यस गीतको सिङ्गर्स हुनुहुन्छ पलक मुन्चल र अरिजित सिंह।

जीत सिंह। अब चाहिँ मर्निङ वाकको के फाइदा छन् त यो म यहाँहरूलाई भन्न जाँदैछु। मर्निङ वाकले डायबिटिज हुने रिस्कलाई घटाउँछ। डायबिटिज एउटा लाइफस्टाइल रिलेटेड रोग हो, तर यसलाई कन्ट्रोलमा राख्न सकिन्छ यदि यहाँहरू दिनहुँ मर्निङ वाकको लागि जानुहुन्छ भने। रिसर्च अनुसार दिनहुँ 30 मिनटसम्म मर्निङ वाक गर्नुभयो भने यसले ब्लड सुगर कन्ट्रोलमा राख्छ। मर्निङ वाकले शरीरको फ्याट्स बर्न गर्छ र बडी मास इन्डेक्स इम्प्रुभ गर्छ, जसले गर्दा डायबिटिक पेसेन्टलाई धेरै फाइदा पुर्याउँछ। ओके, सो मर्निङ वाकको यो एउटा फाइदा मैले यहाँलाई भनिसके। अब भने हामी एउटा रमाइलो गीत नै सुनौ। ओके, अब चाहिँ हामी सुन्नेछौँ गीत तिमी बाहेक मेरो कोही छैन बाई हेमन्त शर्मा एन्ड एलिना चौहान। यसमा लिरिक्स र कम्पोजिसन रहेको छ हेमन्त शर्माको, अरेन्जर हुनुहुन्छ कृष्ण बी के भान्जा। यो गीत सुनौ, फेरि पनि म कार्यक्रममा आउने नै।

ओके कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा फेरि पनि अर्को एउटा मर्निङ वाकको के फाइदा छ त यसबारे भन्ने बेला भइसकेको छ। ओके साथीहरू, मर्निङ वाक मुटुको लागि पनि राम्रो हुन्छ। साथीहरू, यदि मुटुको केही समस्या छ भने दौडिन त नमिल्ला, तर वाक चाहिँ अवश्य पनि गर्न सकिन्छ। ब्रिस्क वाक या भनौ चाँडै चाँडै हिँड्नाले हार्ट डिजिजलाई घटाउन मद्दत गर्छ। दिनौ कम्तीमा 30 मिनटसम्म वाक गर्नुभयो भने कार्डियोभास्कुलर हेल्थ मेन्टेन हुन्छ र यसले ब्लड प्रेसरलाई पनि चेकमा राख्छ। ओके, सो यो एउटा मर्निङ वाकको अर्को फाइदा भइहाल्यो। अब भने फेरि पनि अर्को एउटा गीत नै सुनौ। अब चाहिँ हामी सुन्नेछौ गीत फिर और क्या चाहिए। यो गीत चाहिँ जरा हटके जरा बचके मुभीबाट रहेको छ। यस गीतको सिङ्गर हुनुहुन्छ अरिजित सिंह र सचिन जिगर। म्युजिक दिनुभएको छ सचिन जिगरले, लिरिक्स दिनुभएको छ अमिताभ भट्टाचार्यले। साथीहरू, यो गीत अब हामी सुन्नेछौ र यो गीत पछि पालो हुनेछ एउटा छोटो ब्रेकको। ब्रेक पछि फेरि पनि आउनेछु म कार्यक्रममा र यहाँहरूलाई महत्वपूर्ण जानकारीको साथ साथै रमाइलो रमाइलो गीत पनि सुनाउनेछु। सुन्दै रहनुहोला हामीलाई।

0: FM 98.3 MHz. Just tuning.
1: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा
2: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तै रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
5: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
6: के भयो बोलादै के गुनगुनाइरहेको
5: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
6: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
12: Every Monday 5 p.m. and Friday 8 p.m.
13: Kips 98.3 FM, your companion.
14: Kips FM 98.3 presents Beauty, Health and Lifestyle.

को के फाइदाहरू छन् त यस सम्बन्धी जानकारी दिँदैछु र साथसाथै रमाइलो रमाइलो गीत पनि सुनाइराखेकी छु। स्टेशन ट्युन इन हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज। हामीलाई अनलाइन यहाँले सुन्न सक्नुहुन्छ kipsfm.com वा एप हाम्रो पात्रोबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट। अलराइट, अब चाहिँ मर्निङ वाकको अर्को एउटा फाइदा म यहाँलाई भन्न जाँदैछु। ओके, अर्को फाइदा रहेको छ, मर्निङ वाकले तौल घटाउन मद्दत गर्छ। हजुर साथीहरू, मर्निङ वाकले तपाईँको तौल एउटा हेल्दी तरिकाले घटाउँछ। दिनहुँ मर्निङ वाक गर्नुभयो भने, यदि तपाईँले डाइट चेन्ज गर्नुभएको छैन भने पनि तौल चाहिँ घटाउन मद्दत गर्छ। मोटोपना विभिन्न रोगको जड हो, त्यसैले यदि तपाईँलाई तौल घटाउन छ भने मर्निङ वाक गर्न सुरु गरिहाल्नुहोला। ओके, सो यो एउटा फाइदा पछि अब भने फेरि पनि हामी गीत नै सुनौ। अब चाहिँ म सुनाउँदैछु गीत पुरानो हुँदैन माया। यस गीतको सिङ्गर हुनुहुन्छ सञ्जीवनी र कुमार सानु, कम्पोजर यस गीतको हुनुहुन्छ सुरेश अधिकारी, अरेन्जर हुनुहुन्छ फणीन्द्र राई।

अलराइट कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा फेरि पनि स्वागत छ। म युक्ता यहाँहरूलाई आज यस कार्यक्रममा केही जानकारी दिँदैछु। मर्निङ वक

हजुर भर्खर हामीले सुनिसक्यौं गीत पुरानो हुँदैन माया बाई सञ्जीवनी एन्ड कुमार सानु. अब चाहिँ फेरि पनि लागौं मर्निङ वाकको अर्को एउटा फाइदातिर नै. सो साथीहरू, मर्निङ वाकले स्ट्रोकको खतरालाई पनि घटाउँछ. युनिभर्सिटी अफ साउथ क्यारोलिनाको एउटा रिसर्च अनुसार ब्रिस्क वाक आधा घण्टाको लागि हप्ताको 5 दिन गर्नुभयो भने यसले स्ट्रोकको खतरालाई घटाउँछ. मर्निङ वाक स्ट्रोक भइसकेको पेसेन्टलाई पनि फाइदाजनक नै हुन्छ. ओके, यो एउटा अर्को मर्निङ वाकको फाइदा मैले यहाँलाई भनिसके. अब फेरि पनि हामी गीत नै सुन्नतिर लागौँ है त साथीहरू. अब हामी सुन्नेछौँ गीत मोहब्बत फ्रम द मुभी फिलहाल 2. यस गीतको सिङ्गर हुनुहुन्छ विप्राक, म्युजिक पनि विप्राकले नै दिनुभएको छ, लिरिक्स र कम्पोजर हुनुहुन्छ जानी.

Alright, so saat ini hamni Morfer Gitsunyo Mohabbat from the movie Filhal 2. अब यस गीतपछि मर्निङ वकको अर्को एउटा फाइदा नै म यहाँलाई भन्न जाँदैछु. मर्निङ वकले कोलेस्ट्रोल लेभललाई कन्ट्रोल गर्छ. श्रोता मित्र, शरीरलाई स्वास्थ्य राख्न हामीलाई केही लेभलमा कोलेस्ट्रोल चाहिन्छ. तर हार्ट प्रब्लम्सको रिस्क तब बढ्न जान्छ जब शरीरमा ब्लड लिपिड्स अत्याधिक मात्रामा बढ्न जान्छ, खास गरी जब यो एलडिएल कोलेस्ट्रोलको रूपमा हुन्छ. साथै एचडिएलको मात्रा कम भयो भने पनि शरीरको लागि हानिकारक हुन्छ. एक्टिभ लाइफ स्टाइल र मर्निङ वकले तपाईँको शरीरको कोलेस्ट्रोल लेभललाई रेगुलेट गर्छ. हजुर, मर्निङ वकको यो एउटा अर्को फाइदा यहाँलाई मैले भनिसके. अब भने फेरि पनि हामी गीत नै एउटा सुनौ. अराइट साथीहरू, अब भने हामी सुन्नेछौ गीत म तिम्रै हुँ. यस गीतमा भोकल रहेको छ अमित बरालको. लिरिक्स र म्युजिक पुष्पन प्रधानले दिनुभएको छ. अरेन्जर हुनुहुन्छ ऋकेश गुरुङ. साथीहरू, अब हामी यो गीत सुन्नेछौ र यो गीतपछि पालो हुनेछ अर्को एउटा छोटो ब्रेकको. ब्रेकपछि म फेरि पनि आउनेछु यहाँलाई जानकारी र रमाइलो रमाइलो गीत पनि सुनाउनेछु. हामीलाई सुन्दै रहनुहोला.

0: Epson M-Series printers, primarily for crisp, quality black and white prints at a cost of 25 paise per page, up to 8,000 pages with initial ink, consuming just 12 watts of power, 45 times lesser than laser printers, and a one-year warranty or 50,000 prints.
1: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
3: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
13: Join our community on Facebook for the latest updates and all the music you love.
12: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
14: केही नौलो
15: रोचक
14: अनि अचम्म लाग्ने तथ्यहरू KIPS 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
15: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र KIPS 98.3 FM मा
16: यो हो KIPS 98.3 FM तपाईसँगको सहयात्रा
17: KIPS FM 98.3 presents Beauty, Health and Lifestyle.

ब्रेक पछि फेरि पनि स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा. सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज. ओके, सो ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा आज म यहाँलाई भन्दैछु मर्निङ वकका केही फाइदाहरू. र अब चाहिँ म यहाँलाई फेरि पनि अर्को एउटा मर्निङ वकको फाइदा नै भन्नतिर लागे. मर्निङ वकले साथीहरू यहाँको मुडलाई पनि राम्रो राख्छ. मानिसको मुड यदि नराम्रो भएमा यसले पनि विभिन्न समस्यालाई निम्त्याउँछ, जस्तै डिप्रेसन, एङ्जाइटी आदि. त्यसैले साथीहरू, मुड यदि तपाईँको ठिक भइराखेको छैन भने बिहान अलि चाँडै उठ्नुहोस् र मर्निङ वकको लागि निस्किनुहोस्. यसले तपाईँको मेन्टल हेल्थमा सुधार ल्याउँछ, किनकि साथीहरू वक गर्दा नेचुरल पेन किलिङ एन्डोर्फिन्स हर्मोन शरीरमा प्रपरली फ्लो हुन्छ र यसले तपाईँको मुडलाई पनि ठिक पार्छ. ओके, सो यो अर्को एउटा मर्निङ वकको फाइदा यहाँले जान्नु भइसक्यो. अब हामी फेरि पनि अर्को एउटा गीत नै सुनौ. सो साथीहरू, अब भने हामी सुन्नेछौँ गीत दिल नशी दिल नशी. र यो गीत चाहिँ रहेको छ मुभी आशिक बनाया आफ्नैबाट. यस गीतको सिङ्गर हुनुहुन्छ कृष्ण कुमार कुन्नाथ, लिरिसिस्ट हुनुहुन्छ समीर, म्युजिक कम्पोजर र म्युजिक डाइरेक्टर हुनुहुन्छ हिमेश रेशमिया.

हजुर साथीहरू, हामीले भर्खर सुनिसक्यौं गीत दिलनशी दिलनशी मूवी आशिक बनाए आत्मीको गीत थियो यो। अब फेरि पनि यहाँलाई मर्निङ वकको अर्को एउटा फाइदा नै भन्न जाँदैछु म साथीहरू। मर्निङ वकले ब्रेन फंक्सन पनि अझ तीव्र गर्छ। रेगुलर एक्सरसाइज जस्तै मर्निङ वकले तपाईँको सोच्ने शक्ति र स्मरण शक्तिलाई पनि अझ तीव्र बनाउँछ साथीहरू। शरीरमा मात्र नभई मर्निङ वकले मानसिक सुधार पनि ल्याउँछ। सो अर्को यो एउटा मर्निङ वकको फाइदा भइहाल्यो। फेरि पनि हामी गीत नै सुन्नेछौँ। अब चाहिँ हामी सुन्नेछौँ गीत निमा रुम्बाको आवाजमा ब्लक हिल।

0: Black is now in the
1: हजुर साथीहरू, भर्खर हामीले एउटा रमाइलो गीत सुनिसक्यौं निमा रुम्बाको आवाजमा ब्लक हिल। अब चाहिँ मर्निङ वाकको अर्को एउटा फाइदा नै म यहाँलाई भन्न चाहन्छु। सो साथीहरू, मर्निङ वाकले हाम्रो रोग प्रतिरोधात्मक क्षमता वा इम्युन सिस्टमलाई बलियो बनाउँछ। हिँड्नाले शरीरमा राम्रो रक्त सञ्चार हुन्छ, यसले गर्दा हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा राम्रो असर पर्छ। मर्निङ वाकले शरीरभर अक्सिजनको पनि राम्रो सप्लाई हुन्छ, यसले गर्दा इम्युन सिस्टम बलियो हुन जान्छ। ओके, सो यो फाइदा मैले यहाँलाई भनिसके र यो साथीहरू ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल कार्यक्रमको अन्तिम फाइदा रहनेछ। कार्यक्रमको निर्धारित समय सकिन आँटेको छ। सो कार्यक्रम कस्तो लाग्यो त यहाँले हामीलाई लेखेर पठाउन सक्नुहुन्छ हाम्रो फेसबुक पेजमा। फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/gipsfm। ओके, सो साथीहरू, जान अगाडि म यहाँको लागि एउटा अन्तिम गीत राख्न चाहन्छु। ओके, सो अब भने हामी सुन्नेछौँ गीत ओ हमदम सुनियो रे। यस गीतको सिङ्गर हुनुहुन्छ के शान, कुनाल र प्रवीण मणि। म्युजिक यस गीतमा दिनुभएको छ एआर रहमानले, लिरिक्स दिनुभएको छ गुलजारले। अल राइट, सो यो गीत अब म यहाँको लागि राख्दैछु र यो गीत सँगसँगै अब म युक्तालाई पनि बिदा दिनुहोला। नमस्कार।

0: life-changing quotes. आज तिमी केही काम गर ताकि भोलि भविष्य स्वयंले तिमीलाई धन्यवाद दिनेछ.
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10. Weekly 10.
2: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग
2: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-4235-888 98-12-35-888
11: You can dance.
12: You can sing. All you gotta do is
4: just tune in.
12: Keeps FM 98.3 megahertz your companion. The radio of new generation.
13: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
15: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: राजा मतिवा मति नयेवा नि पुछि चंगुटु खेले
17: नेपाल भाषाया न्याय पुसे चौमे त
18: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
19: द वीकली काउंटडाउन शो ऑफ टॉप 10 इंग्लिश नंबर्स विद एक्सक्लूसिव सेगमेंट्स क्लासिक चॉइस इन्फो हाउस फ्रेश हिट्स एंड मेनी मोर Do tune into Weekly 10. Weekly 10.
12: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m. on KIPPS 98.3 FM.
20: Yoho KIPPS FM 98.3 MHz.
21: Excuse me.
22: Non-stop Bollywood mega hits.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्, साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: சிங்கர் மஞ்சா டிப்ஸ் 98.3 FM.
1: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाड़ी बस ट्रक एक्सकावेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
3: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
5: अब शल्यक्रिय बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाटीगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
9: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
8: किन ए एसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 12 35 444
2: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकावेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: टिप्स 98.3 एफएम मा गजल संसार
11: मुझसे मिलने शमा जलाकर आज महल में आज
10: गजल संसार
11: गम का खजाना तेरा भी है मेरा भी
6: हर एक शनिवार बिल्की 10 बजे
12: Bali Pop Flashback Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
13: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: Bali Pop Flashback.
1: Kavari asukina mutuvari vetakina

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन
1: किप्स टाइम चेक अहिले साँझको 6 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Mix Max at 98.3.

0: नेपाली चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: KIPS FM 98.3 megahertz. Your companion.
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
3: अब धन नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: सुनौलो याद सुनौलो गीत बलिउड गोल्डन हिट्स FM 98.3 megahertz ma
6: deewana din sajna ke
5: aitbar ra mangalbar diuso 4 baje somvar ra shukrawar beluki 10 baje
6: akele hum bhi akele maza
5: purana bollywood sangeet ko jadu tapai ki radio keeps fm ma
7: History of Rock.
8: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
9: Tapai sundai hununcha.
10: K
9: E
10: E
11: B
10: S
12: Keeps 98.3 FM, your companion.
7: Mix Max at 98.3.

0: keeps 98.3 FM. 라자 모띠와 모띠 나이와 미부시 짱구두케
1: नेपाल भाषाया न्यायी पुसिचौं मेता
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 MHz।
3: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स FM 98.3 MHz ma.
4: Dil diwana, bin sajna ke.
3: Aitabar ra mangalbar diuso 4 baje. Somvar ra shukravar beluki 10 baje. Purana Bollywood sangeet ko jadu tapai ki radio Keeps FM ma.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
8: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
9: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
10: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
9: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
11: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
9: फोन नम्बर 4910511 4910511 9851170939 9851170939।
12: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
13: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
12: किन ए एसी लाइट ब्रिक नै
13: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
12: वाह मैले खोजेको जस्तो रहेछ
13: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
14: You can dance.
15: You can sing. All you gotta do is
16: just tune in.
15: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
17: Babu, pani ko bil tiri de lo.
18: La, tiri de.
19: Babu,

0: मसँग हाम्रो पात्र छ।
1: हाम्रो पात्र त मसँग पनि छ,
0: तर पेमेन्ट कसरी?
2: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ,
0: एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: The weekly countdown show of top 10 English numbers. With exclusive segments. Classic Choice, Info House, Fresh Hits, and many more. Do tune in to Weekly 10. Weekly 10.
8: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
7: on KIPS 98.3 FM.
9: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
10: This is KIPS 98.3 FM, your companion. Mix Max at 98.

life-changing quotes. शिक्षा सबैभन्दा सशक्त हतियार हो जसले संसारलाई परिवर्तन गर्न सकिन्छ। यो भनाई हो नेल्सन मण्डेलाको।

0: बिहीबार दिउँसो 3 बजे, शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा।
2: मेरो मन छैन बसमा, तिमीलाई 10 दिन्छु 10 मा, केलाई गरिराको प्रश्न, फसे फसे फसे तिम्रो जवानीमा मस्त।
3: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
4: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
5: अब धन नाना मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
13: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888।
14: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रॉल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज्मा। ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयर एभर यु आर।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Do you really want it? Do you really want it?
7: Radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Keeps FM 98.3 megahertz. Just tune in.
8: Just move your feet. Enjoy the dance beat.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी IR क्लिनिक सधैं तपाईसँग.
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
6: कम दुखाइ, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, नोड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
1: खुशीको खबर, हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
1: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
6: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर UPSहरू मर्मत समारका लागि सम्झनुहोला.
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा. ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे.
9: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड. किप्स मोस्ट वान्टेड
10: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे.
11: किप 98.3 FM योर कम्पानियन.
12: Just move your feet. Enjoy the dance beat.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: केही नौलो
2: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरु
7: KIPS 98.3 FM मा यो हो कार्यक्रम रेडियो मा रोचक रेडियो

हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचकमा म निचोल उपस्थित भइसकेको छु। तपाईँले यस कार्यक्रमलाई सुन्न सक्नुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, यो कम्पेनियनमा द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। रेडियोमा रोचक यस्तो कार्यक्रम हो जसमा तपाईँले सुन्न सक्नुहुन्छ विश्वमा घटेका अनेकौँ रोचक घटनाहरू, त्यस्तै रहस्यमय इतिहासका जानकारीहरू, र साथमा चाहिँ तपाईँले इन्जोय गर्न सक्नुहुन्छ ब्युटिफुल पप, नेपाली गीतहरू, नेपाली फिल्मी सङ्ग्सहरू। सो कार्यक्रमलाई सुरु गर्नु पहिलो सङ्गबाट, जुन चाहिँ मैले ल्याएको छु लिली बिली मुभीबाट, इन्जिन गाडीमा यो गीत रहेको छ। इन्जोय दिस ब्युटिफुल रमाइलो सङ्ग।

ओके वेलकम ब्याक आफ्टर दिस वन्डरफुल सङ कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक रेडियोमा रोचकमा लागू हाम्रो पहिलो जानकारीतर्फ र तपाईँले सुन्नुभएको होला धेरै महँगो चिजको बारेमा तर दुनियाँकै महँगो वस्तु के होला तपाईँलाई थाहा छ एक ग्रामको मूल्य 500 खर्ब पर्न जान्छ हजुर यो वस्तु के रहेको छ पुरा चर्चा गर्छौँ कार्यक्रम रेडियोमा रोचकमा संसारको सबैभन्दा महँगो चिजको कुरा गर्दा सायद हिरा प्लाटिनम आदि भन्नुहोला तर यो दुनियाँमा हिरा तथा प्लाटिनम भन्दा कैयौँ गुणा धेरै महँगो एउटा वस्तु छ जुन यति दुर्लभ हुन्छ कि एक ग्रामकै मूल्य

सयौं खर्ब रुपियाँ पर्दछ। अर्थात् संसारको सबैभन्दा महँगो यो वस्तु एक ग्राम किन्नका लागि नेपालको झण्डै 35 वर्षको कुल बजेट नै छुट्याउनु पर्ने हुन्छ। एक ग्रामको झण्डै 500 खर्ब रुपियाँ पर्ने दुनियाँकै सबैभन्दा महँगो यो वस्तुको नाम एन्टी म्याटर अर्थात् प्रति पदार्थ हो। यति धेरै महँगो वस्तु आखिर केमा प्रयोग होला? साँच्ची भन्ने हो भने यो पृथ्वीमा यस वस्तुको कुनै काम छैन, तर अन्तरिक्षसँग सम्बन्धित जुनसुकै कामका लागि पनि यो प्रति पदार्थ निकै महत्वपूर्ण तथा अमूल्य छ। वैज्ञानिकहरूका अनुसार ब्रह्माण्डमा ब्ल्याक होलद्वारा ताराहरूलाई दुई टुक्रामा टुक्राउँदा प्रति पदार्थ उत्पन्न हुन्छ। फ्रान्स र स्विजरल्याण्डको सीमा क्षेत्रमा रहेको सर्न ल्याबमा पहिलो पटक यो एन्टी म्याटरको उत्पादन गरिएको थियो। अन्तरिक्ष यान तथा रकेटहरूमा प्रयोग गरिने इन्धनको उत्पादनमा यो प्रति पदार्थको प्रयोग गरिन्छ। एन्टी म्याटर यस्तो विशेष खालको वस्तु हो जुन पोजिट्रोन, एन्टी प्रोटोन तथा एन्टी न्युट्रोन मिलेर बनेको हुन्छ। नासाले पनि एन्टी म्याटर विश्वको सबैभन्दा महँगो वस्तु रहेको पुष्टि गरिसकेको छ। यो वस्तु प्रयोगशालामा उत्पादन गर्न पनि निकै नै महँगो पर्दछ। 1 मिलिग्राम एन्टी म्याटर उत्पादन गर्नका लागि झन्डै 2.5 अर्ब रुपियाँ पर्दछ।

हजुर श्रोता मित्र, तपाईँ रेडियोमा रोचकमा हुनुहुन्छ। किप्स एफएम 98.3 MHz यो कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ। मेरो नाम हो निजल। कार्यक्रममा तपाईँले विश्वमा घटेका अनेकौँ रोचक जानकारीहरूको मजा पाउन सक्नुहुनेछ। साथमा विभिन्न नेपाली पप फिल्मी सङ्ग्सहरू पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ, जुन चाहिँ रहेको छ भिख माग्दा कुन देशमा कस्तो सजाय हुन्छ। यी रोचक तथ्यको बारेमा चर्चा गर्छौँ कार्यक्रम रेडियोमा रोचकमा। हजुर श्रोता मित्र, दुनियाँका धेरै देशहरूले अपराधको श्रेणीमा भिख माग्ने कामलाई राखेर कडा सजायको व्यवस्था अख्तियार गरिरहेका छन्। विश्वका केही देशमा भिख माग्ने सम्बन्धमा रहेका कानुन यस्ता रहेका छन्, जुन चाहिँ अब कार्यक्रममा हामी चर्चा गर्छौँ। चीनमा के रहेको छ त? चीनमा भिख माग्ने तथा माग्न लगाउने मानिसलाई 10 देखि 15 दिनसम्म जेलमा राखिन्छ। अस्ट्रेलियामा भने अस्ट्रेलियाका राज्य अनुसार भिख माग्ने सम्बन्धी फरक फरक व्यवस्था छ। दक्षिण अस्ट्रेलियामा भिख माग्नेलाई 250 अमेरिकी डलर बराबरको रकम जरिवाना तिर्न लगाइन्छ। बेलायतमा भने सन् 1824 भिख माग्न नपाइने कानून बनेको थियो। सार्वजनिक स्थानमा जथाभावी सुत्ने तथा भिख माग्ने गरेको पाइएमा गैर कानुनी ठहर गरी कारवाही गरिन्छ। हजुर, अब चर्चा गरौँ डेनमार्कको बारेमा। डेनमार्कमा भिख माग्नु स्थानीय दण्ड संहिताको धारा 197 अनुसार गैर कानुनी हुन्छ। त्यसरी भिख माग्नेलाई 6 महिनासम्मको जेल सजाय हुन्छ। र फ्रान्सको कुरा गर्नुपर्दा, सन् 1994 लागू भएको नयाँ कानुनी व्यवस्थाले फ्रान्समा भिख माग्ने कामलाई गैर कानुनी कामको सूचीबाट हटाएको थियो। तर बाल बालिकालाई भिख माग्न लगाउनु तथा भिख माग्ने कामका लागि जनावरको प्रयोग गर्नु अहिले पनि फ्रान्समा गैर कानुनी छ। फिनल्यान्डमा भने सन् 2003 सार्वजनिक शान्ति सुव्यवस्था ऐनले त्यहाँ भिख माग्न कार्यलाई गैर कानुनी घोषित गरेको थियो।

0: Yoho Kips FM 98.3 MHz.
1: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स, कीप्स एफएम 98.3 मेगाहर्ट्ज़ मा।
2: दिल दीवाना, बिन सजना के।
1: आइतबार र मंगलवार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे। पुराना बॉलीवुड संगीत को जादू तपाईं की रेडियो कीप्स एफएम मा। सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
4: साथै अनुभवी चिकित्सक सँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
6: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
4: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
8: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुस्।
7: किन एएसी लाइट ब्रिक नै?
8: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
7: वाह, मैले खोजेको जस्तै रहेछ।
8: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-012-35-444।
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
13: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888, 98-012-35-888।
14: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
15: Babu, पानीको बिल तिरिदे ल।
16: ल तिरिदे।
17: बाबु, बत्तीको बिल तिरिदे आज।
16: ल ल तिरिदे।
15: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
16: ल त्यो पनि तिरिदे।
15: तर सबै कुरा यति छिटै कसरी तिरिस?
16: किनकि मसँग हाम्रो पात्र छ।
17: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
16: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
18: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
20: Just move your feet, just move your feet, enjoy the dance beat, enjoy the dance beat, dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

हजुर वेलकम ब्याक आफ्टर दिस फर्स्ट कमर्सियल ब्रेक. तपाईँ हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचकमा. रेडियोमा रोचकमा म निचल छु तपाईँको साथमा. किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पेनियन. ट्युनिङ गर्दैनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. कार्यक्रम रेडियोमा रोचकमा तपाईँले विश्वभरि घटेका अनेकौं रोचक घटनाहरूको जानकारी पाउन सक्नुहुनेछ. साथमा रमाइलो प्रसङ्ग, इतिहासका जानकारीहरू पनि तपाईँले कार्यक्रममा पाउन सक्नुहुनेछ. र कार्यक्रममा कुरा गरौँ अर्को एउटा रोचक प्रसङ्गको नै, दुनियाँकै पहिलो आमा संग्रहालय. हजुर पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा. संसारमा अनेक खालका संग्रहालयहरू छन्. हाम्रै देशमा पनि सिक्कादेखि लिएर सर्पसम्मका संग्रहालय रहेका छन्. छिमेकी मुलुक भारतमा भने आमा संग्रहालय रहेको छ, जुन सायद दुनियाँकै पहिलो हो. आमाप्रति समर्पित यो संग्रहालयमा महिला तथा मातृत्वसँग सम्बन्धित विभिन्न 35,000 वस्तुहरू संग्रहित छन्. यो म्युजियम भारतको महाराष्ट्र स्थित मुम्बई तथा पुणे जिल्लामा रहेको छ. यो संग्रहालयमा दक्षिण भारत र खास गरी मराठी संस्कृति र गृहस्थ जीवनमा प्रयोग हुने सदियौं पुरानो चिजवस्तुहरू सुरक्षित राखिएको छ. शोधकर्ता डाक्टर विठल वेङ्कटेशले झण्डै 30 वर्षको कठिन शोध तथा संकलन पश्चात यो संग्रहालयको स्थापना गरेका हुन्. आई म्युजियम नामले चर्चित यो संग्रहालय दुनियाँभरका आई अर्थात् माताहरूप्रति समर्पित छ. यो संग्रहालयमा वर्षेनी सयौं पर्यटकहरू आउने गर्दछन्.

श्रोता मित्र, के तपाईँले यस्तो क्याफेको बारे थाहा पाउनु भएको छ जहाँ चिया कफी सँगै अजिङ्गर टक्र्याइन्छ? हजुर, सुन्नु भएको छैन भने कार्यक्रम रेडियोमा रोचकमा यो प्रसङ्ग नै। कल्पना गर्नुहोस् त, तपाईँ कुनै क्याफेमा चिया कफी पिउन जानुभयो, मन पर्ने चिया कफी तथा स्न्याक्स अर्डर गर्नुभयो, तर तपाईँका अगाडि चिया कफी सँगै भयङ्कर अजिङ्गर कुदेर आयो भने के गर्नुहुन्छ? अजिङ्गर मात्र होइन, टेबलमा गङ्गटा र अन्य जीवहरू पनि देखा पर्न सक्छन्। कम्बोडियाको राजधानी नोम पेनमा यस्तो अनौठो क्याफे रेस्टुरेन्ट रहेको छ। क्याफेभित्र छिरेर खाँदा तपाईँलाई कुनै चिडियाखानामा छिरेको अनुभूति हुन सक्छ। आसपासमा चराहरूको चिरबिर, अनेक जातका माछा खेलिरहेका एक्वेरियम, टेबलमा खेलिरहेका दौडिरहेका गङ्गटा तथा पाहुनाको काँधमा घिसारिने गोही, क्याफेको दृश्य यस्तै हुन्छ। क्याफेका मालिक ची रेटीका अनुसार सुरुवातमा ग्राहकहरू, खास गरी महिलाहरू, अजिङ्गर देखेर निकै डराउँथे, तर बिस्तारै उनीहरूले सहजता महसुस गर्न थाले। अहिले त ग्राहकहरूले चिया कफीको चुस्कीसँगै अजिङ्गरसँग सेल्फी पनि लिन्छन्। नोमपेनमा एक अर्को बिरालोको थिममा बनेको क्याफे निकै लोकप्रिय थियो। त्यही क्याफेको सफलताको सिको गर्दै सर्पको थिमवाला यो क्याफे खोलिएको हो। यसका मालिक ची रेटीका अनुसार धेरै मानिसहरू सर्प तथा छेपारोलाई शत्रु ठान्दछन्। उनीहरूको मनबाट डर भगाउने यो सबैभन्दा राम्रो तरिका हो। यद्यपि अजिङ्गरका कारण केही मानिसहरू डराएर अहिले पनि यो क्याफेमा छिर्दैनन्, तर जति ग्राहक आउनुहुन्छ उनीहरूको प्रतिक्रियाबाट रेटी सन्तुष्ट छन्। यो क्याफेमा राखिएको मध्ये अधिकांश जीवहरू थाइल्यान्डबाट आयात गरिएको हो।

हजुर, कार्यक्रम रेडियोमा रोचकमा अर्को एउटा रोचक प्रसङ्गतर्फ म लाग्न चाहन्छु, जुन चाहिँ वातावरण सम्बन्धी रहेको छ। हजुर, वातावरणका लागि किन खतरनाक हुन्छन् गाई भैँसी? हजुर, पूरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। जलवायु परिवर्तनबाट चिन्तित वैज्ञानिक तथा पर्यावरणविदहरूका लागि लामो समयदेखि गाईको ग्यास तथा डकार चिन्ताको विषय बनिरहेको छ। वायुमण्डलमा हानिकारक मिथेनको अधिक मात्राका लागि गाई भैँसीको डकार तथा पेटबाट निस्किने ग्यासलाई पनि जिम्मेवार मानिन्छ। वैज्ञानिकहरूले मिथेन ग्यासको उत्सर्जन रोक्नका लागि गाईको खानामा सुधार गर्ने कोसिस पनि गरिरहेका छन्। गाई भैँसीको खानामा लसुन, ओरेगेनो, जाफरान तथा अन्य सागपातहरू संलग्न गरेर यसको असरको बारेमा पनि वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन्। क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले हालै एक अनुसन्धान मार्फत गाईको ग्यासलाई कसरी कम हानिकारक बनाउने भन्ने उपाय पत्ता लगाएका छन्। वैज्ञानिकहरूका अनुसार गाईलाई समुद्री झार खुवाउनाले गाईको ग्यासमा मिथेनको मात्रा कम हुन सक्छ र यसले पर्यावरणको रक्षा गर्दछ। यस शोधका क्रममा वैज्ञानिकहरूले करिब 1 दर्जन दुधालु गाईहरूको खानामा समुद्री झार खुवाए। तत्पश्चात गरिएको परीक्षणका क्रममा गाईको डकार तथा ग्यासबाट उत्पन्न हुने ग्यासमा मिथेनको मात्रा 30% घटेको पाइयो। शोधकर्ता पशु वैज्ञानिक अर्मियास केब्रियाका अनुसार गाई भैँसीको खानामा थोरै मात्रामा पनि समुद्री छार खुवाउँदा उत्सर्जन गर्ने ग्यासमा मिथेनको मात्रा चमत्कारिक रूपमा कमी आउने कुरा देख्दा आफूलाई आश्चर्य लागेको बताए। शोधकर्ताका अनुसार यदि गाई वस्तुको खानामा थोरै मात्रामा परिवर्तन गर्दा पनि वायुमण्डलमा मिथेनको मात्रा कम गर्न सकिन्छ र यसले कार्बन उत्सर्जन कटौतीमा सकारात्मक असर पर्नेछ। संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि संगठनको रिपोर्ट अनुसार गाई भैँसी, बाख्रा, भेडा जस्ता चौपायाहरूले दिनभर पागुरी लगाउँदै डकारिरहन्छन्। पेटमा घाँसपात जस्ता फाइबरयुक्त खानेकुरालाई विच्छेदन गर्नका लागि असंख्य ब्याक्टेरियाहरू हुन्छन्। त्यसक्रममा चौपायाको पेटबाट ठूलो परिमाणमा मिथेन ग्यास निस्किन्छ। सन् 2006 राष्ट्रसङ्घले निकालेको एक रिपोर्ट अनुसार जलवायु परिवर्तनका लागि जिम्मेवार रहेको कार्बन डाइअक्साइडको जति परिमाणमा उत्सर्जन गाडी तथा कारखानाहरूबाट हुन्छ, त्यसभन्दा बढी धेरै उत्सर्जन विश्वमा पालन गरिएका गाईवस्तुको पेटबाट निस्किन्छ। उक्त रिपोर्ट अनुसार वायुमण्डललाई सबैभन्दा ठूलो खतरा गाई भैँसीबाट रहेको छ, किनभने कार्बन डाइअक्साइड भन्दा मिथेन ग्यास वायुमण्डलका लागि धेरै गुणा हानिकारक रहेको छ, अर्थात् यो निकै हानिकारक हरित गृह ग्यास हो। यसकारण गाई भैँसी विश्व उष्णीकरणका सबैभन्दा ठूला कारक तत्त्व हुन्।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरू KIPS 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियो।

हजुर, वेलकम ब्याक आफ्टर लास्ट कमर्सियल ब्रेक. तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचक. रेडियोमा रोचक तपाईँ किप्स एफएम 98.3 MHz यो कम्पनीमा सुन्न सक्नुहुन्छ. मेरो नाम हो निचल, तपाईँको साथमा छु. र कार्यक्रम रेडियोमा रोचकमा तपाईँले विश्वभरि घटेका अनेकौँ रोचक तथ्य तथा आश्चर्यजनक जानकारीहरूको मजा लिन सक्नुहुन्छ. रमाइला इतिहासको घटनाहरू पनि तपाईँले कार्यक्रममा सुन्न सक्नुहुनेछ. रमाइलो प्रसङ्ग कार्यक्रममा हामी तपाईँका लागि राख्ने गर्दछौँ. र कार्यक्रममा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ नै. चीनमा भेटियो दुनियाँकै ठुलो लामखुट्टे. हजुर, पूरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा. चीनमा विश्वकै सबैभन्दा ठुलो आकारको लामखुट्टे फेला परेको छ. सिचुवान प्रान्तका जीव वैज्ञानिकहरूले यो भीमकाय लामखुट्टेको खोजी गरेका हुन्. पखेटा फैलाउँदा यो लामखुट्टेको आकार 11.15 सेन्टिमिटर हुन्छ. यो लामखुट्टे हालोरुसिया मिकाडो प्रजातिको हो. सबैभन्दा पहिला यो प्रजाति जापानमा पाइएको थियो. यो लामखुट्टे देख्दामा निकै डर लाग्दो देखिन्छ, तर यसले मानिसको रगत चुस्दैन. फलफुलको रस आदि यसको आहारा हो. विज्ञहरूका अनुसार विश्वमा लामखुट्टेका हजारौं प्रजातिहरू छन्. यसमा केही 100 जति प्रजातिहरूले मात्र मानिसको रगत चुस्ने तथा अन्य खाले स्वास्थ्य समस्या सिर्जना गर्ने गर्दछन्.

हजुर, कार्यक्रम रेडियोमा रोचकमा लागौ अर्को एउटा रोचक प्रसङ्गतर्फ, जुन चाहिँ रहेको छ 32 वर्षकी महिला जो सुतेर बिउजिँदा 15 वर्षे किशोरी बनिन्, पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। एक बिहान जब नाओमी ज्याकब्स बिउजिन, उनलाई याद नै थिएन कि उनी को हुन्। बेलायतको म्यान्चेस्टर सहरको एउटा सानो घरभित्र बिउजिँदा उनले जीवनकै सबैभन्दा अनौठो तथा चमत्कार महसुस गरिन्। सन् 2008 को एक रात सुत्दा उनको उमेर 32 वर्षको थियो, तर अर्को बिहान बिउजिँदा उनले आफूलाई 15 वर्षकी किशोरीको रूपमा पाएकी थिइन्। उनी सन् 2008 जागेकी थिइन्, तर उनका लागि त्यो सन् 1992 थियो। वास्तवमा उनी पछिल्लो 17 वर्ष अर्धचेत अवस्थामा थिइन्। उनले भनेकी छिन्, सुरुमा त मैले सोचे कि सपना देखिरहेकी छु, तर यो एउटा खराब सपना थियो। म जुन कोठामा जागेकी थिएँ त्यो पनि मैले देखेकी थिइनँ। बिउजिँदा मैले सुरुमा देखेको पर्दा नै चिनिन। कोठामा सबै चिज मेरा लागि नयाँ थिए। जिउमा लगाएका लुगा तथा आफ्नै जिउ समेत मलाई नौलो लागेको थियो। उनी सन् 2008 जागेकी थिइन्, तर उनका लागि त्यो सन् 1992 थियो। वास्तवमा उनी पछिल्लो 17 वर्ष अर्धचेत अवस्थामा थिइन्। उनले भनेकी छिन्, सुरुमा त मैले सोचे कि सपना देखिरहेकी छु, तर यो एउटा खराब सपना थियो। म जुन कोठामा जागेकी थिएँ त्यो पनि मैले देखेकी थिइनँ। बिउजिँदा मैले सुरुमा देखेको पर्दा नै चिनिन। कोठामा सबै चिज मेरा लागि नयाँ थिए। जिउमा लगाएका लुगा तथा आफ्नै जिउ समेत मलाई नौलो लागेको थियो। मैले आफूलाई ऐनामा हेरेँ। मेरो अनुहार बदलिएको थियो। अनुहार पहेँलो जस्तो देखिएको थियो र बुढ्यौली लागेको जस्तो थियो। बोल्दाखेरि आफ्नो आवाज पनि अनौठो लाग्यो। तर आखिर कसरी सम्भव भयो यो सबै? वास्तवमा नवमी पछिल्लो 1.5 दशकदेखि झन्डै स्मरण शक्ति शून्य भएको अवस्थामा थिइन्। उनले आफ्ना सबै स्मरण गुमाएकी थिइन्। सन् 1992 स्मरण गुमाएकी उनले बिउजिँदाखेरि 21औं शताब्दीको 8औं वर्षमा थिइन्। तर उनले आफूलाई सन् 1992 जस्तै ठानिरहेकी थिइन् जति बेला उनी 15 वर्षकी मात्रै थिइन्। दुनियाँमा पनि निकै फरक थियो। उनको स्मरण रहेको अन्तिम समयसम्म दक्षिण अफ्रिकामा स्वतन्त्रता आन्दोलन सकिएको थिएन। इराकमा सद्दाम हुसेनको सत्ता थियो भने बेलायतमा राजकुमारी डायनाका प्रशंसक बढिरहेका थिए। त्यस्तै अमेरिकामा कुनै काला जातिका मानिसका लागि व्हाइट हाउससम्म पुग्ने कुराको इच्छा राख्नु सपना जस्तै थियो। तर उनी बिउजिँदा वा स्मरण शक्ति फिर्ता प्राप्त गर्दा अमेरिकामा बाराक ओबामा राष्ट्रपति थिए। त्यति मात्र होइन, उनी आफै पनि 10 वर्षे छोराको आमा बनिसकेकी थिइन्। स्मरण शक्ति गुमाएकै बेलामा उनको बिहे भई बच्चा पनि जन्मिसकेको थियो। सन् 1992 स्मरण शक्ति गुमाउन अघिसम्म उनी बेगर तथा लागु औषधको अमल्ली बनेकी थिइन्। त्यही समय उनलाई बाइपोलर डिसअर्डर नामक समस्या देखियो र उनको सबै स्मरण शक्ति गुम्यो। अन्तत बहिनी तथा साथीको सहयोगमा उनको निरन्तर उपचार पश्चात उनले सन् 2008 स्मरण शक्ति फिर्ता पाइन्। उनले पछिल्लो समय आफ्नो अनौठो जीवनको अनुभूति बाँड्ने गरेकी छन्।

हजुर, कार्यक्रम रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ। रेडियोमा रोचकमा मसँग रहेका सम्पूर्ण रोचक जानकारीहरू सकिसकेका छन्। तपाईँलाई आज कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिन सक्नुहुन्छ facebook.com/keepsfmkeepsfmमा। र सम्पूर्ण श्रोता मित्रलाई धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनुभयो, र आगामी दिनमा पनि यस्तै रोचक जानकारीहरू अझ धेरै लिएर आउने बाचाको साथमा म निजल पनि आजको लागि बिदा भए। हस्त नमस्कार, टेक केयर, बाय बाय। सुन्दै गर्नुहोला Keeps FM 98.3 MHz, your companion.

Life-Changing Coach。एक दिन नराम्रो भयो भन्दैमा जिन्दगी भरि नै नराम्रो हुन्छ भन्ने पनि छैन।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बेलुकीको 9 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
4: Touch me, touch me, touch me. Stop! Rewind. Rewind. Bollywood.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: यू क्यान डान्स
5: यू क्यान सिंग ऑल यू गॉट टू डू इज
6: जस्ट ट्यून इन
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: Stay connected with your favorite station KIPS FM 98.3 MHz
8: Join our community on Facebook for the latest updates and all the music you love
6: And don't stop there follow us on Instagram and TikTok too Search KIPS FM 98.3 MHz and hit that follow button today
1: सौन्दर्य स्वास्थ्य र जीवनशैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल KIPS FM 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मङ्गलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
10: History of Rock.
11: Monday 3 p.m. Only on KIPS FM 98.3 MHz, your companion.
12: KIPS FM 98.3 MHz, your companion.
13: Rewind. Rewind. Bollywood.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस् वा हाइब्रिड सिस्टम।

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन।
1: नेपाली सुपर हिट्स

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागी गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
2: किप्स 98.3 FM, your companion.
3: नेपाली सुपर हिट्स

0: Don't change the station. We'll be right back. You are listening to Skips FM 98.3 MHz, your companion. Just tune in.
1: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: are listening to Kips FM 98.3 MHz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।